0: پاس جا رہا ہوں، تم میرا نام لے کر جو کچھ مانگو گے میں تمہیں وہی پردان کروں گا، جس سے پتر کے دوارا پتا کی مہیما پرکٹ ہو۔ یدی تم میرا نام لے کر مجھ سے کچھ بھی مانگو گے تو میں تمہیں وہی پردان کروں گا۔
1: साथियों, अभी आपने सुना आज का पवित्र सुसमाचार। साथियों, इस समय आप रेडियो वेरितास एशिया की हिंदी सर्विस सुन रहे हैं। तो साथियों, कार्यक्रम में अब समय हो चुका है मधुर गीत का। तो आइए साथियों, अब सुनते हैं एक मधुर गीत। साथियों, इस मधुर गीत के बाद आप सुन सकेंगे आज का हमारा विशेष कार्यक्रम पर्यावरण। तो साथियों, कहीं जाइएगा नहीं, हमारे साथ बने रहिए और आनंद लीजिए इस मधुर गीत का।